0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: इय्याक नअबुदु व इय्याक नस्तईन।
0: ऐ परवरदिगार, हम तेरी ही इबादत करते हैं और तुझी से मदद मांगते हैं।
1: اِهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ।
0: ہم کو سیدھے رستے چلا ان لوگوں کے رستے جن پر تو اپنا فضل و کرم کرتا رہا، نہ ان کے جن پر غصے ہوتا رہا، اور نہ گمراہوں کے۔
2: آپ سب سننے والوں کو فیروز خان کی طرف سے السلام علیکم اور رحمۃ اللہ وبرکاتہ۔ اور اب ہمارا ساپتاہک سیگمنٹ آلیمونیا۔ آلیمونیا از براڈ کاسٹ آن سن رائز ریڈیو بریڈفورڈ ایوری فرائیڈے ایوننگز فرام 8 PM to 9 PM دیٹس لنڈن ٹائم، اینڈ ریکارڈڈ لائیو ہیئر 6 AM to 7 AM ایوری سٹرڈے مارننگ، and replayed on Radio 1701 Sunday mornings from 7 to 8. To ye hai Alimonia Maulana Fazal Dand.
3: Bismillahir Rahmanir Rahim. Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Anbiya'i wal Mursaleen. محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، فمن زحزح عن النار وأدخل الجنة فقد فاز وما الحياة الدنيا إلا متاع الغرور صدق الله العظيم۔ محترم و مکرم سامعین، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد۔ ہمارا یہ پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک لائیو ہوا کرتا ہے۔ آئی ایم یور ہوسٹ مولانا فضل داد، اینڈ دس از آور ویکلی سیشن آن ایوری فرائیڈے ایوننگز۔ یو آر موسٹ ویلکم ٹو ٹیک پارٹ۔ دا نمبر فار آور اسٹوڈیو از 01274-306-66 اینڈ یو آر موسٹ ویلکم ٹو ٹیک پارٹ، ویدر اٹس این اسلامک کوسچن، whether it's an issue that you'd like to speak about, whether it's the local issues, national issues, or the international issues, you're most welcome to call in. We'd like to listen to what you've got to say, and so will the rest of our listeners, inshallah. Quran Kareem ki ayat maine tilawat ki hai, aur uske andar Allah Rabbul Izzat hame ایک معیار دیتے ہیں، چنانچہ ارشاد فرمایا فمن زحزح عن النار وادخل الجنة فقد فاز وما الحياة الدنيا الا متاع الغرور، کہ آخرت کے اندر اگر تم آگ سے یعنی جہنم کی آگ سے سزا دیتے تم بچا لیے گئے، اور جنت کے اندر دخول ہوا تو فرمایا یہ سب سے بڑی کامیابی ہے، وہ شخص کامیاب ہو گیا۔ کامیابی کی اللہ رب العزت نے اس آیت کے اندر ہمیں کامیابی کا جو انداز ہے، کامیابی کا جو ریزلٹ ہے وہ ہمیں بتلا دیا، اس کا نتیجہ جو ہے۔ ان دس ورس اللہ سبحانہ و تعالی ہیز گیون اس دا فائنل ریزلٹ آف سکسیس، اینڈ دیٹ از دا پرسن از سیوڈ فرام دا فائر آف ہیل، فرام جہنم، فرام دا پنشمنٹ، اینڈ از انٹرڈ انٹو جنہ، انٹو پیراڈائز۔ دیٹ از دا final outcome of success. Allah subhanahu wa ta'ala will grant you His pleasure. अब अगर इंसान देखे दुनिया के अंदर और ये इंसान अपने सामने बात रखे कि जो काम मुझे करना है उस हर काम के अंदर मेरा मतमाई नजर ये होगा कि मैं इस काम की वजह से जन्नत में दाखिल हूँ जहन्नम से अपने आप को बचा सकूँ. Whatever a person does in this dunya, then step by step, every one of those actions and every one of those verbal parts that you give, whether it's related to our deen, whether it's related to the dunya, every utterance of yours must be weighed very carefully to say, this will lead me to Jannah, this will save me from Jahannam. If a person was to do that upon every step, just this easy little sentence to yourself, that this will lead me to Jannah, or this will save me and protect me from hell, from Jahannam, from the punishment, ये मेरी हिफाजत करेगा, ये जो मैं काम अभी कर रहा हूं. So for example, a person was to help somebody else. Whilst you're helping that person, your mind should be that I'm doing this because it's going to protect me. Sadaqah, assistance to other people, it's going to protect me from the punishment and protect me from Jahannam. It's going to also grant me Jannah. With this, Allah is going to be pleased and I will receive Jannah. Mujhe Allah ki raza mandi hogi isse aur Jannat naseeb hogi. Jo bhi insaan kaam kare, whatever we do, regardless of how small of an action or how large of an action, how time consuming the action is, or how short in time that action is, wo kaam jo karne chahe wo waqt ke lihaz se mukhtasar ho ya uska waqt lamba ho, bahar surat uske andar agar aapka matmai nazar, aapki niyat ye hogi ki iski wajah se अल्लाह मुझे जन्नत नसीब करेंगे, इसकी वजह से अल्लाह मेरी हिफाजत कर देंगे, फरमाया यही इंसान अगर करता रहे तो उसकी कामयाबी इसी के अंदर है. और जो शख्स इन चीजों से अपनी नजर हटाकर दुनिया के अंदर जैसे ही आया वैसे ही उसने काम कर दिया, कभी अच्छे किए कभी बुरे किए, कभी ध्यान दिया कभी ध्यान नहीं दिया, तो उसका नतीजा फिर ये होगा कि कुछ आमाल उसके काबिल कबूल, कुछ आमाल उसके काबिल कबूल नहीं, और नतीजा ये होगा कि जो काबिल कबूल नहीं, हो सकता है कि वो गलत आमाल हों, और हो सकता है उसकी वजह से जहन्नम की सजा और जहन्नम की आग तक इसको पहुंचना हो. अल्लाह हम सब की हिफाजत फरमावे, आमीन. तो इसलिए इस आयत के अंदर अल्लाह रब्बुल इज्जत ने बड़े बेहतरीन अंदाज के अंदर और बड़े ही मुख्तसर तरीके से अल्लाह रब्बुल इज्जत ने हमारे लिए कामयाबी का जो मेयार है वो बतला दिया. अल्लाह सुबहानहु व तआला has given us this measure of success in this ayah, that to be saved from the punishment and to have the fortunate to be able to enter Jannah, that is in reality the true success. That person has been successful. To dunya hamare liye, अब ये दुनिया ये हमारे लिए उसकी तैयारी का वक्त है کہ سخت حالات جب آئیں تو انسان اس سے پہلے تیار کر لے, اس سے پہلی تیاری اپنی مکمل کر دے کہ جب قیامت کے دن ہوگا, اور قیامت کے دن کے بارے میں مختصر انداز کے اندر میں عرض بھی کر رہا تھا کہ جب قیامت کا دن ہوگا تو اس دن مجھے جب اللہ کے سامنے کھڑا ہونا ہوگا تو کم از کم میرے یہاں ایسے اعمال ہوں کہ جس کی وجہ سے اللہ رب العزت مجھے نجات دے دے, میری حفاظت کر لے, جہنم سے محفوظ ہو جاؤں اور جنت کے اندر داخل ہو جاؤں, اللہ کی رضا مندی نصیب ہو جائے. یہ ضروری ہے. ایسا کرتے ہیں, بریک کا وقت آیا ہے, بریک کی طرف جاتے ہیں.
2: عالم آن ایئر از براڈ کاسٹ آن سن رائز ریڈیو بریڈفورڈ ایوری فرائیڈے ایوننگز فرام 8 PM ٹو 9 PM, دیٹس لندن ٹائم, اینڈ ریکارڈڈ لائیو ہیئر 6 AM ٹو 7 AM ایوری سیٹرڈے مارننگ, and replayed on Radio 1701 Sunday mornings from 7 to 8. If you want to have a copy of this program, please phone me or text me on 0431-919-964, 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Firoz Khan. To ek bar fir, ye hai Alim On Air Maulana Fazal Dar.
3: جی ہاں, بسم اللہ الرحمن الرحیم, دوبارہ آپ کی خدمت میں حاضر آپ کا میزبان مولانا فضل داد. اور بریک سے پہلے میں یہ باتیں عرض کر رہا تھا کہ اللہ رب العزت نے ہماری کامیابی جو ہے دین کے اندر رکھی ہے, اور جب تک انسان دین کو اپنی زندگی کے اندر لائے گا تو اللہ رب العزت آخرت کے اندر تو اس کو سکون دیں گے ہی دیں گے, لیکن اللہ رب العزت اس کو دنیا کے اندر بھی سکون نصیب کرتے ہیں. یہ ایک 100% ہمارا ایمان ہے کہ دین کے اندر اللہ رب العزت نے کامیابی رکھی ہوئی ہے. دین اگر بوڑھوں کے اندر آئے وہ شخص بھی کامیاب, کوئی جوان آدمی ہے اس کی زندگی کے اندر اگر دین آئے وہ شخص بھی کامیاب ہے. چاہے مرد ہوں چاہے عورت ہوں, بچے ہوں بوڑھے ہوں, بہر صورت everybody who wants success, then Allah subhanahu wa ta'ala has given success in his deen. Deen ہی کے اندر, by following deen, by following Islam, Allah subhanahu wa ta'ala will grant you success. کامیابی اسی کے اندر ہے, اور جس نے دین اور ایمان کو قبول نہیں کیا اور اپنے زندگی اس کے مطابق چلائی نہیں تو اس کی کامیابی کا کوئی گارنٹی نہیں ہے. There's no guarantee that person will be successful in the دنیا and the آخرہ. ظاہری طور پر دنیا کے اندر بعض لوگ آپ کو لگیں گے کہ اس شخص نے دنیاوی لحاظ سے ہو سکتا ہے کامیابی حاصل کر لی, لیکن اگر وہ دین پر عمل نہیں کر رہا تو یقین کرو اس کے دل کے اندر سکون نہیں ہوگا. That person who is not acting upon deen fully and who doesn't have iman in Allah and is not following the beloved ways of Rasulullah sallallahu alayhi wa sallam, that person on the face of it, it may seem that person is successful, it may seem that this person is happy, it may seem that this person is in peace, but if you go deep down, the reality will be that person will not be in peace, that person will not be 100% happy, and that person will not be successful. It may seem that this person is successful, because one of the important things I have realized in life and I have experienced with people is the amount of money is not the marker of success in your life. Ek cheez maine tajrube se dekhi hai zindagi ke andar ke aapki مال, آپ کے مال کی مقدار آپ کے फाइनेंशियल सिचुएशन के अच्छा होना ये अलामत नहीं है इंसान की कामयाबी की। कितने ऐसे हैं कि उनके पास लाखों नहीं बल्कि करोड़ों रुपए हैं, करोड़ों पाउंड हैं, करोड़ों डॉलर हैं, जो भी करेंसी आप ले लें, लेकिन लेकिन उनके दिल के अंदर सुकून नहीं है। You must have witnessed, and I have certainly witnessed, people who have millions, in fact, tens of millions of, whether they are pounds, dollars, rupees, dakas, rials, the amount of, or the existence of large amounts of money is not a marker of that person's respect and is not certainly a marker of that person's success. उस पैसे की वजह से उसको इज्जत नहीं मिलती, और उसके बरअक्स, ऑन द कंट्ररी, आई हैव सीन मेनी पीपल हु आर फाइनेंशियली वेरी वेरी वीक, माली लिहाज से वो बहुत ही कमजोर हैं, लेकिन अल्लाह ने उनको सुकून दिया है, वो बड़े इत्मीनान के साथ हैं, और बाज़ औक़ात वो हकीकी तौर पर दुनिया में के अंदर भी और आखिरी तौर पर भी वो कामयाब हैं। और सिर्फ इतना ही नहीं बल्कि वो बिल्कुल दुनिया से खुश हैं। कितने ऐसे सहाबा इकराम नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के जो शागिर्द थे, कितने ऐसे हुए कि उनकी यहां अगर सुबह के खाने का सामान होता तो शाम का नहीं, और अगर शाम को वो खाना खा लेते अपने फैमिली के साथ तो सुबह उनको पता नहीं कि उनको मिलेगा या नहीं, यानी सुबह के खाने पीने की उनके पास गारंटी नहीं थी। लेकिन इसके बावजूद वो दुनिया के कामयाब तरीन लोग थे, दुनिया के अंदर सुकून वाले थे, बड़े सुकून इत्मीनान के साथ थे, और दुनिया के अंदर कामयाबी भी उनको मिली, आखिरत के अंदर उन लोगों की कामयाबी है ही है। ये तो रहे चलो सहाबा इकराम जो नबी के शागिर्द थे, उनके बाद ताबेईन, उनके बाद तबे ताबेईन, बल्कि आजकल के दौर के अंदर भी कितने ऐसे लोग आपको मिलेंगे कि उनके पास इतना ही खाना पीना होता है कि सुबह खा लिया, अब शाम को किसी ने दे दिया तो खा लिया, नींद उनको इतने सुकून के साथ आती है कि बाज़ औक़ात बाहर भी अगर उनको लिटा दें उनको नींद आ जाती है, उनको किसी किस्म की फिक्र नहीं, न उनको बिल्स की फिक्र है, न उनको किसी किस्म की फिक्र है, अल्लाह रब्बुल इज़्ज़त उनको कोई न कोई तरीके से उनके लिए बंदोबस्त कर देते हैं। सो मेनी पीपल आई हैव विटनेस्ड दैट आर वेरी वीक फाइनेंशियली, yet their peace is such that if they were to lay down even outside under the open sky, they will just go to sleep, they will have a peaceful sleep. And there's others who may be financially very, very, very well off. They have a business after a business after a business. Sometimes they have 50 to 100 employees, and their business is flourishing, yet they are not at peace. In one meeting, into another meeting, trying to convince their suppliers to give them cheaper products, and then going to their clients and trying to convince them and win them over, win their contracts over. Going home, and when it's time to sleep, when it's time to rest, their mind is still in overdrive, thinking about tomorrow, thinking about yesterday, thinking about future, thinking about the past, what's happened, the losses, the profits, how we can cut and save and how we can make things better. Their mind is in overdrive to such an extent that although they have laid down to sleep, they are not sleeping. They have come home to have a rest, but they are not resting. Baz-ukad is tarah hota hai. دنیا کے اندر بہت زیادہ بہت زیادہ انوالو ہونے سے انسان کو ضروری نہیں ہے کہ اس سے سکون حاصل ہو. It's not necessary that you are immersing yourself in the dunya to a great extent and you feel that you will get peace and tranquility and sukoon with that. That's not necessary. There will be times that that may be the cause of your nervousness, of your anxiousness, your anxiety. Your stress and your tension can sometimes come because of the excess of wealth. مال کی کثرت کی وجہ سے بعض اوقات انسان کو ایک مستقل پریشانی ہو جاتی ہے. میں یہ نہیں کہتا ہوں کہ مال کمانا نہیں چاہیے. I'm not saying that you shouldn't strive for wealth and you shouldn't work. No, I'm not saying that. I'm saying you should do that. But the point I want to make is some people have this mentality that the more wealth I have, جتنی مالیت میری زیادہ ہوگی, بعض لوگوں کے ذہن کے اندر یہ بات آتی ہے, تو وہ یہ سمجھتے ہیں اتنے زیادہ سکون ہوگا. اور ہر ایک کی ذہن کے اندر ایک دوسری بات ہوتی ہے. There's another thing and they say, you know what, let me accumulate enough so that when I am old and I can't work any longer and I can't accumulate any more, I will have enough of a stock of money, of finances, of income, etc., whatever it may be, jo kuch bhi ho, I will have enough income, then I will not be in need of anybody else. And the extraordinary thing is that you accumulate so much that will be enough for you for the next 20 years, 30 years. And then you don't feel satisfied and you keep accumulating, keep accumulating. ایک انسان جمع کرتا ہے اور ذہن کے اندر یہ بات ہوتی ہے کہ اگر بڑھاپے کو پہنچ گیا تو ہو سکتا ہے اس وقت کما نہیں سکوں اور کم از کم میرے پاس کوئی نہ کوئی آمدنی انکم ہونی چاہیے اور تاکہ وہ میرے لیے کافی ہو. انسان مشکل سے مشکل کام کرتا رہتا ہے اور پھر یہ سوچتا ہے کہ اب یہ کافی ہے. اس کے پاس اتنا مال اکٹھا ہو جاتا ہے بعض اوقات کہ اگلی 20-30 سال تک اگر وہ کچھ بھی نہ کرے اور صرف کھاتا پیتا رہے تو وہ تب بھی ختم نہیں ہوتا. لیکن یہ انسان پھر بھی اس پر راضی نہیں, تھوڑا سا اور کما لوں, تھوڑا سا اور کما لوں. I'll accumulate some more wealth, I'll put this into business, I'll collect more. اور اسی طرح کرتے کرتے کرتے ایک وقت آتا ہے, کئی مرتبہ میں نے دیکھا کہ اس شخص کے اوپر موت آ جاتی ہے, زندگی ختم ہوتی ہے, وہ جتن بھی مال اس نے اکٹھا کیا تھا اس سے وہ فائدہ نہیں اٹھا سکا. That person could not benefit because the end had come so quickly that this person was not anticipating. اس کو اندازہ ہی نہیں تھا کہ اتنی جلدی موت آ سکتی ہے, یہ تیاری ہی نہیں کر رہا تھا. اسی وجہ سے فرمایا کہ انسان اپنی موت کی تیاری کرتا رہے, کسی وقت بھی آ سکتی ہے, کسی وقت بھی آ سکتی ہے, اور اس وقت سب کچھ رہ جاتا ہے. مجھے یاد ہے ہمارے ایک دوست, ان کی فوتگی ہوئی کچھ مہینے پہلے, بلکہ کچھ مہینے کافی عرصہ پہلے, اس سے پہلے. تو عجیب بات یہ ہوئی کہ اس کی فوتگی سے 4-5 مہینے کے بعد مجھے اس کے نمبر سے کال آئی. میں نے بڑا تعجب کیا, میں نے کہا یہ تو شخص چلا گیا دنیا سے, مجھے اس کا نمبر ڈیلیٹ کرنا بھول گیا. اور یہ بات بھی ایک عجیب دل کے اندر آئی کہ جو ہی انسان آپ کے ساتھ رہتا ہے آپ اس کو ٹیکسٹ کرتے رہتے ہیں, فون کرتے رہتے ہیں, اس کا نمبر ہوتا ہے, لیکن جو ہی وہ دنیا سے رخصت ہوتا ہے انسان کتنا بے وفا ہے, فوراً جا کر اس کا نمبر ڈیلیٹ کر دیتا ہے. عجیب. یو اسٹے ود اے فرینڈ اور اے پرسن یو نو, یور کالیگ, یور نیبرز فار ایئرز اینڈ ایئرز, یو سینڈ دا ٹیکسٹ, یو سی ریسیو, یو ریسیو ٹیکسٹ, یو کال, دے کال. بٹ وین دس پرسن پاسز اوے, it's not long before you go down your contact list and you delete that number straight away. Ab mujhe iski zarurat nahi hogi. You are deleted out of the person's life. So you've passed away, and these people, your friends, they've deleted you from their contact list, from their social media. They've deleted you. We're not going to receive anything. And it's just so light for them. Uske liye unke liye bada hi aasan hai us sab ko delete kar dena. Isse insaan ko pata chalta hai ki bhai aapki zindagi dusron ke samne uski kitni keemat hai. From that you will notice what value you have in the hearts and minds of other people. To khair main arz kar raha tha ki us dost ke phone se mujhe phone aaya, maine uthaya to uske bacche ne dua salam ki aur kaha ke khair khariyat uncle. Maine kaha ji hain bilkul theek hu khair khariyat. Maine kaha aapke paas ye number, ye to aapke wale sahab ka tha. Unhone kaha ha wale sahab ka number tha aur humne is tarah kiya ki wo kyunki uske itne mahine baki the uske contract ke aur wo khatam nahi hua to jab tak khatam na ho to hum usko istemal karte rahenge aur fir jab khatam hua to sim card hum phenk denge khatam ho jayenge. We'll put at the moment I'm using his number. Khair uske sath baat cheet hui aur purani jo yaadein hain humne bhi yaad ki, usne bhi yaadein ki aur fir maine usko kaha beta kabhi bhi meri zarurat ho to aapke wale sahab mere bahut acche dost the. Your father was a good friend of mine. If you ever need me, you're most welcome. To usne fir wahi baat ajeeb kahi. Usne kaha I'm gonna only keep this number until the contract runs out. There's a year's contract or 18 months contract. I can't remember what he said. Pata nahi saal ka ya deirdh saal ka contract hai us phone ke upar. Usne kaha kuch mahine baki hain to jab tak ye contract baki hai theek hai, warna fir isko main is number ko khatam kar dunga. Mera apna phone hai. I have my own number, phone number. Usne wo baatein ki, hum dono khair khareed karke fir baat khatam ho gayi. Baad mein main soch raha tha, afterwards I was thinking ki ye shakhs jab fort hua hoga to uske jeb ke andar ye phone hoga, because this person passed away and he passed away very quickly, badi jaldi. To uske jeb mein uska phone hoga. He must have had the phone in his pocket. Uski gaadi ki chabiyan hamesha uske saath rehti thi. Phone aur chabiyan main us shakhs ko achhi tarah janta hu, dono ikatthe rakhte the. Mere paas aate ghar par kabhi ya hamari mulaqat hoti to table ke upar he would place the phone and then he would have his car keys there. It was quite an expensive car. Gaadi ki chabiyan aur phone dono ikattha rakh deta aur hum baatein cheete karte, chai vai peete aur fir un dono cheezon ko utha kar he would go. Kidhar meeting hoti to wo dono cheeze, chabiyan bhi aur phone bhi, dono rakh leta. And I still remember his car keys. It was a black fob with and a remote control to open the car. To main soch raha tha, I began thinking, I thought he must have had the phone in his pocket, and then he, in his pocket he must have also had the keys, the car keys. Uski gaadi ki chabi bhi hongi. Ab bechara wo jab fort hua, uske kapde utare, uske jeb ke andar jo wallet tha jiske andar uska driving license, uske paise wagaira jitne bhi the, wo wallet bhi nikal diya, uska phone bhi nikal diya, uski chabiyan bhi nikal di. Phone ek bete ne le liya. Jo chabiyan hai wo pata nahi kidhar gayi hongi, wo bhi kisi beti ne ya bete ne ya kisi ne le liye hongi, wife ne le liye hongi. Wo gaadi chala rahi hai. Paise jo honge wo nikal kar, ab Allah behtar jante hain unhone kya kiya hoga, haya taqseem kar diye, kharcha kar diye. Whether they've given it to charity, only Allah knows. I didn't ask. I didn't think it appropriate to ask. لیکن میں سوچ رہا تھا کہ یہ وہ شخص کہ جب بھی بیٹھتا بڑے روب کے ساتھ بات چیت کرتا, فون اٹھاتا, ایک فون کال کے ذریعے جس کو بھی فون کرتا وہ کہتے کہ ٹھیک ہے, I'm ready to help you, I'm there for you. اور یہ خود بھی ایسے تھا کہ if anybody asked his assistance or help he would go there. لیکن اب اس کی حالت یہ ہے کہ اس کے بیٹا کہہ رہا ہے کہ couple of months جو باقی ہیں, کچھ مہینے جو باقی ہیں وہ ختم ہوئے, پھر اس نمبر کو بھی ختم کر دیں گے. In other words, the few remaining memories of his, uski kuch yaadashein, wo bhi khatam ho jayengi. Ek waqt aayega ki mere saath bhi, aapke saath bhi isi tarah hi hoga. Ki kahenge bhai fulan shakhs faut ho gaye hain, the person has passed away, iski jeb khali karo. Ye kurta utaro, take this shirt, take this suit, whatever you may be wearing, take this off. Ghusl ke liye le jao, take him for the bath and shroud him in one or two different cloths, jo kafan ke kapde hain, the cloth of kafan, wrap him up in there aur jaakar janaza padhkar usko apne qabr ke andar jaakar rakh do. Pray his janaza and place him into the grave. It's all finished. A few days later, nobody even knows, or nobody's even talking about, other than the very immediate friends or the immediate family. To jana to hai duniya se har ek ko, lekin ye aisi cheez hai ki uski taraf hamari tawajjuh bahut kam hoti hai. Aise karte hain, break ki taraf jaate hain aur break ke baad wapas aakar.
2: Alemonia is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Radio 1701 Sunday mornings from 7 to 8. If you want to have a copy of this program, please phone me or text me on 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Firoz Khan. To ek bar fir, ye hai Alimonia Maulana Fazildan.
3: Bismillahirrahmanirrahim. Dubara aapki khidmat mein hazir aapka mehzban Maulana Fazildan. Aur ye hai Sunrise Radio 103.2 FM, 100.6 FM. Aap phone in kar sakte hain. Hamari studio ka number 01274306666. Main hoon aapka mehzban Maulana Fazildad. Har juma ki sham ko hamara ye program hota hai. I'm your host Maulana Fazildad, and this is our weekly session every Friday evenings between 8 o'clock and 9 o'clock UK time. Acha ek dusri cheez jiski taraf tawajjuh thi us din, main waise balki aaj hi, us din to nahi, aaj hi main news ke andar pad raha tha, aur ye BBC walon ka news hai, aur aapko aaj ki tareekh 4th of September, Friday 4th of September, aur uske andar unhone headlines likhi hai, stock up on food to prepare for extreme weather, minister says. Badi ajeeb khabar ke stock up on food to prepare for extreme weather, the minister says. Aur fir aage wo keh rahe hain ke jo environment secretary hai, Dame Angela Eagle, told the Guardian the powerful natural climate phenomenon will lead to more extreme storms in this country. Aur fir aage wo kehte hain, we're about to experience probably the largest El Nino that has ever been seen, and that will lead to drier summers, wetter winters, and more extreme storms in this country. Aur baki to kehne ka maqsad wo ye kehna chahte hain ke minister hone ki haisiyat se hukumat ke andar unka bada hi martaba hota hai, aur unki jo baat hoti hai wo napi toli hoti hai, unko unke ird gird jo advisors hote hain wo advice dete hain. To ye minister keh rahi hain ke aap aise kare ke khane peene ka apne yahan bandobast kar lo, kyunki aage sakht mausam aa raha hai. अब उस उनका एक्सट्रीम वेदर से क्या मतलब हो सकता है कि बहुत ज्यादा बारिशें या बहुत ज्यादा सख्त सर्दियां, या एक्सट्रीम वेदर कुड बी एनीथिंग रियली. इट कुड बी एक्सट्रीम हीट, एक्सट्रीम कोल्ड, इट कुड बी एक्सट्रीम वेटनेस. बहुत ज्यादा बारिशें, बहुत ज्यादा बर्फ, बहुत ज्यादा गर्मी, कोई भी चीज हो सकती है. उन्होंने पूरी तफसील इसके तो नहीं बतलाई, लेकिन इतना बतलाया है, और ये यूके का न्यूज है. और बीबीसी ने इसको रिपोर्ट किया है, मतलब आखिर उनकी इसके पीछे कोई रिसर्च होगी। तो इसके बारे में अगर आप कोई बातचीत करना चाहते हैं या अपनी राय देना चाहते हैं तो ये मोस्ट वेलकम। अब इसके अंदर फोन इन करके इसके बारे में भी, क्योंकि मैं इसलिए कहता हूं क्योंकि बहुत सारे लोगों को आज दिन के दौरान इसके बारे में बातचीत करते हुए मैंने सुना, और सोशल मीडिया के ऊपर भी काफी लोगों ने इसके ऊपर बहुत सारी बातें की। मैंने तो बहुत सारी पढ़ी, बहुत सारी कुछ नेगेटिव्स, कोई पॉजिटिव्स, लेकिन यहां मैं उसको न पॉजिटिव्स को न नेगेटिव्स को बतलाने चाहता हूं। सिर्फ आपके सामने एक खबर है, उसकी जो हेडलाइंस हैं वो आपके सामने पढ़ दी। अब आपका इसके बारे में क्या नजरिया, क्या ख्याल है कि बाज लोग कह रहे हैं, सम पीपल आर सेइंग दैट दिस इज जस्ट स्कैमंगरिंग, दैट्स व्हाट सम पीपल से, एंड अदर पीपल आर सेइंग इफ अ मिनिस्टर ऑफ द कंट्री इज सेइंग, स्पेशली मिनिस्टर इन द यूके गवर्नमेंट एंड अ मिनिस्टर इज समबडी ऑफ अ हाई स्टेटस and usually they have people around them, and especially if it's somebody of a status like you say an environment secretary, they have advisors around them and they make sure they whatever they say it is backed up by evidence. And a lot of this talk, I bring this topic up towards the end because I thought I'd bring it to your attention. What do you think about this? Do you think it could be true that we really need to stock up? Or is it like some people are saying on the social media that this is scaremongering? Or do you think there might be a reality to it but not as much? Or there may be 100%? What's your opinion about this? And that's why, although I've read a lot about it during the day, some negative comments, some positive comments, I don't want to focus on any of those. I've just read the headline to yourself from the BBC. Today is Friday, the 4th of September 2026. And the BBC headlines are, stock up on food to prepare for extreme weather, minister says. That's what a minister said. So what's your thoughts about this? How should we do it? What should we do? What kind of foods should we stock up on, etc.? तो और तो मैं ज़्यादा इसके बारे में कुछ कहना नहीं चाहता हूँ. I don't want to say anything further, and I don't want to assume anything. I don't want to give any of my opinions. But I just thought I'd put this into the presence of yourselves, आप लोगों के सामने, ताकि आप भी इसके बारे में सोच लें कि वाकई अगर इस तरह हालात हों तो हमें इसके बारे में तैयारी तो करनी है. But on the same hand, we don't want people panic buying, and that creates a natural confusion and natural hysteria amongst people. इस तरह भी तो नहीं है कि मुझे याद है एक जमाने के अंदर कि गालिबन कोविड का जमाना था या उससे पहले के लोग जो है वो स्टॉक करना शुरू कर दिए. और नॉर्मली जितनी भी चीजें होती हैं वो थोड़ी थोड़ी मिकदार में तमाम सुपरमार्केट में आती हैं. अब जब लोगों को थोड़ा सा खौफ हुआ कि हो सकता है ये आइटम खत्म हो जाए, और मुझे अभी भी याद है वो टॉयलेट पेपर्स थे, तो हर फैमिली ने थोड़े से टॉयलेट पेपर नहीं बल्कि कई कई कई बॉक्सेस ले लिए कि अगले तीन तीन महीनों के लिए हमें काफी हो. अब उसका नतीजा ये हुआ कि जितने भी सुपर मार्केट्स थे इर्द गिर्द, उन तमाम की शेल्फों से वो खत्म हुए. अब जब लोगों ने देखा कि ये दीगर लोग ले रहे हैं तो उनको डर लगा. उन्होंने कहा कि जब भी ये शेल्फ पर आए जितना हो सके मैं सब कुछ ले लूं. दूसरों ने देखा, व्हेन वन पर्सन began panic buying and thinking to themselves that this toilet paper I must stock up in case there's a shortage, they bought boxes and boxes. When people came to shop and they wanted, they noticed this is missing from the shelves, and they brought it from the warehouses as well, and they thought, you know what, let's buy for the next 2-3 months, we don't know whether we'll get a chance. And when hundreds of people began panic buying, It was depleting not only from the shop floor but also from the shop storage houses. और लोगों की यहां घरों के अंदर बड़ी मिकदार में था लेकिन कुछ लोगों को मिला बहुत सारे लोगों को वो चीज मिली नहीं और उसकी वजह से पूरे मुल्क के अंदर पूरे इलाके के अंदर नुकसान होना शुरू हो गया then it began to the panic buying it creates this hysteria this fear so that's why one of the things we have to be very careful about is panic buying or stocking for future in large amounts it will naturally have an effect upon other people dusre logon ke upar iska zarur asar hoga So I think the media and the social media have to be very careful when public are informed of these sort of situations. Is kisam ke jab news unke samne aaye, to jo media hai ya social media hai, unko badi zimmedari se aur badi samajhdari se aur mature andaaz ke andar kaam lena hoga, varna aisa na ho. कि पैनिक बाइंग की वजह से कुछ लोगों को बहुत सारा मिल जाए और अक्सर लोग जो हैं वो उससे महरूम हो जाएं बिकॉज इन हिस्टेरिया एंड इन पैनिक बाइंग सर्टन पीपल विल स्टॉक अप लार्ज अमाउंट्स बट द मेजॉरिटी ऑफ पीपल मे इवन बी डिप्राइव्ड ऑफ द बेसिक्स और ये हुआ है इस मुल्क के अंदर It's happened in this country. I remember it very, very, very, very clearly.
2: Alim on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Radio 1701 Sunday mornings from 7 to 8. तो ये है आलिमोनिया मौलाना फजल दांद
3: जी हाँ दोबारा आपकी खिदमत हाजिर आपका मेहरबान मौलाना फजल दांद तो मैं ये अर्ज कर रहा था कि छोटा सा मैसेज दिया लेकिन उससे पहले असल बात जिसकी तरफ आपकी तवज्जो दिला रहा था वो ये कि अल्लाह रब्बुल इज्जत ने हमारी कामयाबी दीन के अंदर रखी है और दीन का एक अहम सुतून ये है कि इंसान दूसरों की हमदर्दी दूसरों के साथ खैर खरियत दूसरों के साथ अच्छा बर्ताव दूसरों का देखभाल दूसरों का दर्द दूसरों के अल्लाह रब्बुल इज्जत ने हमारी कामयाबी दीन के अंदर रखी है और दीन का एक अहम सुतून ये है कि इंसान दूसरों की हमदर्दी दूसरों के साथ खैर खरियत दूसरों के साथ अच्छा बर्ताव दूसरों का देखभाल दूसरों का दर्द दूसरों के ऊपर जो हालात आए